0: ملاقات کے بعد ڈاکٹر جیتندر سنگھ نے بتایا کہ سرکار نے اس معاملے پر چرچہ کی مانگ مان لی ہے
1: سرکار سنسد میں نہ کیول اس وشے کو لے کر بلکہ اس وشے کے ساتھ سمبندھت انیہ سبھی وشیوں کو وسترت چرچا کے لیے تیار ہے پردھان منتری جی نے بہت سپشٹ کہا ہے کہ نیٹ اور پیپر لیک اتیادی وشیوں کو لے کر کے جو لوگ بھی ذمہ وار ہیں ان کے خلاف کڑی سے کڑی کاروائی کی جائے گی اور ہم اپنے بچوں کے ساتھ انیائے نہیں ہونے دیں گے
0: اس بیچ لوک کلیان مارگ کے پاس ویرودھ پردرشن کے دوران دلی پولیس نے کانگریس کے ورشٹھ نیتا راہل گاندھی اور پرینکا گاندھی سماجوادی پارٹی کے نیتا اکھلیش یادو اور وپکشی دلوں کے انیہ سدسیوں کو حراست میں لے لیا ہے سنسد کے دونوں سدنوں کی کارروائی نیٹ پیپر لیک معاملے سہت کئی مدوں پر وپکش کے ویرودھ کے بعد دن بھر کے لیے استھگت کر دی گئی اور بیورہ ہمارے سنواددات سے
2: مانسون سطر کے دوسرے دن بھی سنسد کے دونوں سدنوں کی کارواہی وپکش کے ہنگامے کے کارن بار بار استھگت ہوئی دونوں سدن تین بار استھگت ہوئے وپکشی دل نیٹ پیپر لیک معاملے اور انیہ مدوں پر نعرے بازی کرتے رہے ہنگامے کے کارن دونوں سدن میں پرشن کال اور شونیہ کال بھی نہیں ہو سکا لوک سبھا میں ادھیکش اوم برلا اور بعد میں پیٹھاسین ادھیکاریوں نے ویرودھ کر رہے سدسیوں سے بار بار سدن کی مریادا بنائے رکھنے اور طے کام کاج کو آگے بڑھانے کا آگرہ کیا لیکن ہنگامہ جاری رہنے کے کارن سدن کو دن بھر کے لیے استھگت کرنا پڑا راجیہ سبھا کا حال بھی کچھ ایسا ہی رہا راجیہ سبھا کے چیئرمین سی پی رادھا کرشنن اور ڈپٹی چیئرمین ہریونش کی بار بار اپیل کے باوجود ویرودھ کر رہے سدسیہ نعرے بازی کرتے رہے جس کے کارن سدن کو استھگت کرنا پڑا سپرنا سیکیا اور آنند کمار کے ساتھ امن یادو آکاشوانی سماچار دلی
0: پردھان منتری نریندر مودی نے نیٹ پریکشا پیپر لیک میں شامل لوگوں کے خلاف سخت کارروائی کرنے اور دیش کے یواؤں کے ہتوں کی رکشا کرنے کے سرکار کے سنکلپ کو دہرایا ہے آج سنسد بھون میں راشٹریہ لوک تانترک گٹھ بندھن این ڈی اے سنسدیہ دل کی ساپتاہک رننیتی بیٹھک کے بعد سنسدیہ کاریہ منتری کرن رجیجو نے یہ جانکاری دی انہوں نے بتایا کہ پردھان منتری نے کہا ہے کہ حال ہی میں ہوئے نیٹ پیپر لیک معاملے میں شامل سبھی لوگوں کو گرفتار کر لیا گیا ہے اور 13 آروپی ابھی جیل میں ہیں
3: آگے پیپر لیک نہیں ہونے کے لیے سختی سے جو قدم اٹھایا گیا ہے اس کے بارے میں بھی پردھان منتری جی نے جانکاری دیا اور یہ بھی کہا کہ پیپر لیک صرف ایک راجیہ کا معاملہ نہیں ہے صرف کیندر سرکار کا معاملہ نہیں دلگت راجنیتی کا وشے نہیں ہے یہ دیش کا وشے ہے اور یواؤں کا بھوشیہ کے ساتھ کوئی کھلواڑ نہیں کرنے دینے کے لیے سختی سے قدم بھی اٹھائے سزا بھی دے دوشیوں کو اور پھر فل پروف سسٹم کام جو ابھی کر رہے ہیں اس میں بھی سب مل کر کے کریں
0: खाद्य प्रसंस्करण उद्योग मंत्री चिराग पासवान ने आज कहा कि सरकार शिक्षा क्षेत्र में सुधार के लिए प्रतिबद्ध है संसद भवन परिसर में श्री पासवान ने विपक्ष से रचनात्मक सुझाव देने और सार्थक बातचीत में भाग लेने का आग्रह भी किया
4: प्राइम मिनिस्टर इज वेरी क्लियर कि हमें रिफॉर्म्स करने होंगे हर मंत्रालय को कहा जा रहा है इंक्लूडिंग शिक्षा मंत्रालय कि आप रिफॉर्म्स लाइए आज की परिस्थिति के हिसाब से हम लोगों को व्यवस्था निर्माण करने की जरूरत है आप सुझाव देंगे हम करेंगे रिफॉर्म कल से संवाद के दरवाजे खुले हैं
0: वाणिज्य और उद्योग राज्य मंत्री जितिन प्रसाद ने कहा है कि सरकार ने बदलती वैश्विक भू राजनैतिक और आर्थिक स्थितियों के बीच निर्यात बाजारों में विविधता लाने के लिए कई कदम उठाए हैं लोकसभा में एक लिखित उत्तर में श्री प्रसाद ने कहा कि इनमें मुक्त व्यापार समझौते और व्यापक आर्थिक साझेदारी तथा सहयोग समझौतों का विस्तार करना और प्राथमिकता वाले बाजार पहुंच हासिल करने के लिए प्रमुख अर्थव्यवस्थाओं और क्षेत्रों के साथ व्यापार वार्ता करना शामिल है भारत का वस्त्र और परिधान निर्यात 2025-26 में 3,25,000 करोड़ रुपये से अधिक रहा जिसमें 1.8% की वृद्धि दर्ज की गई लोकसभा में एक प्रश्न के लिखित उत्तर में केंद्रीय वस्त्र मंत्री गिरिराज सिंह ने कहा कि सरकार ने वस्त्र और परिधान क्षेत्र की वैश्विक प्रतिस्पर्धात्मकता और निर्यात को मजबूत करने के लिए कई योजनाएं लागू की हैं ये समाचार आकाशवाणी से प्रसारित किए जा रहे हैं समाचार संध्या में आपका फिर स्वागत है मध्य प्रदेश विधानसभा ने आज समान नागरिक संहिता यूसीसी विधेयक पारित कर दिया मॉनसून सत्र के दूसरे दिन सदन में हंगामे और विपक्ष के कड़े विरोध के बीच यूसीसी विधेयक पारित हुआ एक रिपोर्ट
5: कांग्रेस विधायकों ने बिल को प्रवर समिति के पास भेजने की मांग की लेकिन सरकार ने ये मांग खारिज कर दी इसके बाद विपक्षी विधायक सदन के बीच में आकर नारेबाजी करने लगे और कार्यवाही दो बार स्थगित करनी पड़ी लेकिन सरकार ने बहुमत के बल पर बिल को पास करा लिया राज्यपाल की मंजूरी मिलते ही मध्य प्रदेश में यूसीसी लागू हो जाएगा यूसीसी के प्रमुख प्रावधानों के अनुसार